0: गोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सञ्चय सुरु एफएम स्टुडियो टाइम
2: तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका 5 सोलु कुण्डू

0: es mi Powerball.
1: En California Lottery te lo recordamos alegrando. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: काया पहिरनमा तपाईलाई साथी हृदय रिमालसँगै मिलन तिमिलसिनाको स्वागत छ। काया पहिरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
3: आज 2083 साल जेठ 29 गते शुक्रबार सन् 2026 जुन 12 तारिक अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि।
4: काया कैरन का साथ मा
5: किसान पाइप प्रोडक्ट्स प्राली
4: राष्ट्र कुशल किसान
5: अ कंप्लीट पाइपिंग सॉल्यूशंस।
2: काया कैरन शुरू गरौं मुख्य मुख्य खबर का शीर्षकहरु बाट।
3: वित्तीय घोटाला अभियोग में एक दिन 3 अदालत में 4 मुद्दा दायर 27 अरब 80 करोड़ बिगो दाबी 86 प्रतिवादी।
2: संविधान संशोधन कार्यदल द्वारा मस्यौदा लेखन शुरू संपत्ति छानबीन आयोग में कर्मचारी ने विवरण बुझाउँदै राजनीतिक पदाधिकारी को बाकी।
3: चैते धान बाली में घाटी मरुआ अर्थात नेक ब्लास्ट को समस्या तापक्रम में भएको उतार चढ़ाव मुख्य कारण उत्पादन घटने चिंता।
6: मौसमी अवस्था त्यो ब्लास्ट को लागि अति उपयुक्त भइदियो त्यसले गर्दा यो महामारी को रूप में 81 देखियो।
2: ईरान संग को युद्ध अंत्य करने सहमति अंतिम चरण में पुगेको ट्रम्प को दावी थप सैन्य आक्रमण स्थगित गरिएको भनाई।
3: विश्वकप 2026 को भव्य उद्घाटन मेक्सिको को विजय शुरूआत उद्घाटन खेलमें 3 खिलाड़ी ने पाए रातो कार्ड।
7: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। इस बैंक बाट कर्जा उपभोग करी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: Better appliances का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् समय पनि भन्नु हुनेछ। मलाई त बेचकको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेचकको पानी लाग्छ।
9: नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: काया कैरनमा अब खबरको सिलसिला। वित्तीय घोटाला अभियोगमा शंकर समूह इन्फिनिटी होल्डिङ्स र हिमालयन रिइन्स्योरेन्सका संचालक लगायत विरूद्ध हिजो एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा धितोपत्र कसुरमा 81 र बीमा कसुरमा 42 जना विरूद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 जना विरूद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 जना विरूद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरूद्ध 4 वटै कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3 अर्ब 73 करोड़ 85 लाख 24 हजार 227 धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,900 रूपियाँ दिगो दावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। तीनवटै अदालतमा गरी 27,80,86,22,127 रूपियाँ बिगो दावी गरिएको हो। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन् जसका कारण कुल प्रतिवादीको संख्या 86 छ। बीमा ऐन र धितुपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, दाउलाखेल ग्रुप अफ इण्डस्ट्रीका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। आशिष श्रेष्ठ, सिद्धान्त झुन्झुनावाल, लतिका कोल्याण, सुमेर शमशेर जबरा, शालिनी संगाई, सन्दीप चातन अग्रवाल, सुबी अग्रवाल लगायत विरूद्ध पनि मुद्दा दायर गरिएको छ। धितो पत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगड, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ। चार वित्तीय अपराधमा 3 अदालतमा मुद्दा, 27,80,00,000 बिगो दावी, 86 प्रतिवादी, धितोपत्र कसुरमा 81, बीमा कसुरमा 42, सम्पत्ति शुद्धिकरणमा 39 र बैंकिङ कसुरमा 4 प्रतिवादी, एकजनालाई 4 वटासम्म मुद्दा। कान्तिपुरमा खबर छ।
3: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले अहिलेसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 वटा विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनैतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महाधिवक्ता सँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधारपत्र तयार गर्न मन्त्री परिषद, संहिताको प्रभावकारी कार्यान्वयन, प्रदेश र पालिका तह, निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसैबीच देशमा बहुदलीय व्यवस्था पुनस्थापनापछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेहरूको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्वत 2062-63 राजनैतिक परिवर्तनपछि विभिन्न सरकारी अहोदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढ़ाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार अहिलेसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डै 8,000 आयोगमा स्वयं उपस्थित भई अनलाइन तथा हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढ़ीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीहरूले आयोगमा आफ्नो सम्पत्ति विवरण बुझाइरहँदा विभिन्न राजनैतिक दलबाट विभिन्न समयमा सार्वजनिक निकायमा नियुक्त पाएका व्यक्तिले भने अहिलेसम्म आयोगमा कुनै विवरण बुझाएका छैनन्। आजको गोर्खापत्रमा खबर छ।
2: अर्थमन्त्री स्वर्णिम वाग्लेले करका दर हेरफेरको आरोप लगाउने विपक्षी सांसदलाई उल्टे चेतावनी दिनुभएको छ। अर्थमन्त्री वाग्लेले करका दर हेरफेर गरेर व्यापारी पोस्ने काम गरेको भन्दै विपक्षी दलका सांसदहरूले आरोप लगाएका थिए। प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको हिजो जवाब दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो चेतावनी दिनुभएको हो। यो नैतिक आँट र उचाइ म प्रति औंला ठड्याउने माननीय जीवहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। अर्थमन्त्री वाग्लेले चेतावनी दिँदै भन्नुभयो, तपाईहरूको काण्डबारे हामी अनभिज्ञ छौं र उहाँले आफूमाथि औंला ठड्याउने सांसदहरूलाई कार्यवाहीको चेतावनी समेत दिनुभयो। आफूमाथि लागेको करका दर हेरफेरका आरोपको प्रतिवाद गर्दै उहाँले अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने घोषणा पनि गर्नुभयो। यसैबीच सत्तारूढ सांसद अमरेश कुमार सिंहले आफ्नै सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बजेटको सैद्धान्तिक पक्षमा बोल्दै सांसद सिंहले अहिलेको सरकारले ल्याएको बजेटबाट नेपालका कति प्रतिशत नागरिक खुशी भएका छन् भन्ने प्रश्न गर्नुभएको छ। उहाँले बैंकर खुशी भएको भए किन बैंकमा निक्षेप जम्मा भएको छ, किन कोही ऋण लिन तयार भइरहेका छैनन् भन्दै सरकारलाई प्रश्न गर्नुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
3: सरकारले नेपाली नागरिकले वैधानिक रूपमै विदेशमा लगानी गर्न पाउने बाटो खुला गर्न लागेको छ। अघिल्ला सरकारले अघि बढ़ाएको विदेशमा लगानी खुला गर्ने नीतिलाई वर्तमान सरकारले टुङ्गोमा पुर्याउन लागेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिश कार्यान्वयनका लागि बनेको कार्ययोजनाले विदेशमा सशर्त लगानी खुला गर्ने निर्णय गरेको थियो। त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले पनि यसलाई अपनत्व लिएको थियो भने अहिलेका अर्थमन्त्री स्वनिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेटमा यसलाई समावेश गर्नुभएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाएका छौं उहाँले बजेट मार्फत उल्लेख गर्नुभएको छ। बजेटपछिका कार्यक्रममा पनि मन्त्री वाग्लेले विदेशमा लगानी गर्न दिने विषयको मोडालिटी आगामी आर्थिक वर्षभित्रै बनिसक्ने बताउनु भएको छ। विगतमा पूँजी पलायनको जोखिम रोक्न नसकिने भन्दै अनुदार रहेको सरकार पछिल्ला दिनमा भने युटर्न भएको छ। सरकारले गरेको नीतिगत सुधारसँग विज्ञहरूको सुझाव समेतले सरकार विदेशमा लगानी खुला गर्ने सन्दर्भमा उदार देखिन थालेको छ। यसका कारण नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने विद्यमान कानूनी व्यवस्था परिमार्जनका लागि सकारात्मक वातावरण बन्दै गएको खबर कारोबार दैनिकले लेखेको छ।
2: काया कैरनमा चैते धान बालीमा मरुवा रोग बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-3333, 493-555।
13: मोबाइल पेटमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
14: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा पढ्ने स्मार्ट तरिका।
15: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वित्तीय घोटाला अभियोगमा एकै दिन 3 अदालतमा 4 मुद्दा दायर, 27 अरब 80 करोड़ बिगो दावी, 86 प्रतिवादी, संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीति पदाधिकारीको बाँकी, प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्री वागलेको चेतावनी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पानी परेसँगै देशका विभिन्न भूभागमा तापक्रम घटेको छ। पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा उच्च तापक्रम भैरहवामा 32.6 र धनगढ़ीमा 32.3 डिग्री सेल्सियस रहेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ। अरू ठाउँमा त्यो भन्दा कम नै तापक्रम रहेको छ। 3 दिन अघि तराईका केही ठाउँमा तापक्रम 41 डिग्री सेल्सियससम्म पुगेकोमा अहिले घटेको हो। भैराती पनि देशका केही ठाउँमा ठूलो पानी परेको छ। धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँ लगायत ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम समूहको वर्षा र हिमपातको सम्भावना छ। यसैबीच यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसूनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाइ छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसूनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जून 13 तारीकमा मनसून भित्रिने गर्छ। आज जून 12 तारीक हो। यसपालि औसत मिति आसपास नै मनसून भित्रिने मौसमविदको अनुमान छ।
1: सरकारले चैते धान बालीको उत्पादन बढ़ाउन विगतदेखि नै प्रयास गर्दै आएको छ। किसानलाई प्रोत्साहन सहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला यस वर्ष पहिलो पटक चैते धानमा घाँटी मरू अर्थात नेक ब्लास्ट प्रकोपको रूपमा देखिएको छ। किसानले पुरानै जात लगाउनु र जलवायु परिवर्तनको कारणबाट यस वर्ष रोग देखिएको प्रारम्भिक अनुमान छ। चैते धान बाली लगाएका क्षेत्रमा रोग देखिएपछि बाली नोक्सान भएको छ भने उत्पादन घट्ने चिन्ता बढ़ेको छ। थप जानकारी सहित मदन पौड्याल।
3: विगतमा बर्खे धान बालीमा मरूवा रोग देखिनु नौलो समस्या थिएन। धानको मरूवा रोग धान बालीमा लाग्ने प्रमुख रोग हो। त्यो पनि पहाड़ी क्षेत्रमा बढ़ी देखिन्छ। मरूवा रोग धानको पातमा, डाँठमा अनि घाँटीमा लाग्छ। अहिले पहिलो पटक चैते धान बालीमा घाँटीमा रोग देखिएको हो। बाला पाक्ने बेला रोगले खेतमै बाली सर्लक्कै सुतेपछि किसान चिन्तामा परेका छन्। नारका विज्ञ सहितको टोलीले रोग प्रभावित केही क्षेत्रको अनुगमन पनि गरेको छ। अनुगमनबाट देखिएको अवस्थाबारे नारका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
4: महामारीको रूपमा देखियो र एकै रातमा यसले चाहिँ 80%देखि 100%सम्म नोक्सान गरेको चाहिँ प्लटहरू हामीले देख्यौं। 81 किसानहरूले कस्तो भने यो रिपोर्टिङ गर्न पनि भ्याउनु भएन। छिमेकीको अर्कोको सखा भएको देखेपछि हाम्रोमा पनि हुन्छ कि भनेर केही किसानहरूले रिपोर्टिङ गर्नुभयो। उहाँहरूले रिपोर्ट गर्नुभयो, त्यसको दुई दिनमा हामी जाँदाखेरि सखा भइसकेको छ।
3: बिउबाट सर्ने हानिकारक ढुसीजन्य यो रोग एक रातमै पूरै बालीमा फैलिने गर्छ। रोग फैलिन उसका लागि मौसम अनुकूल हुनुपर्छ। यस वर्ष वैशाख यता लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धान बाली विज्ञले बताएका छन्।
4: नर्मल्ली चैते धान जुन तल्लो पहाड़मा अलिकति न्यानो ठाउँमा यो ठाउँको लागि ब्लास्ट भन्ने त्यस्तो अहिलेसम्म मरुवा रोग त्यहीमाथि यो नेक ब्लास्ट चाहिँ समस्याको रूपमा थिएन। अहिले यो वर्ष चाहिँ ठ्याक्कै त्यो जलवायु परिवर्तनको कारण हामी त्यसलाई पनि जोड्न सक्छौ। ठ्याक्कै त्यो मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
3: चैते धानमा नेक ब्लास्ट रोग चितवन नुवाकोट गोरखा तनहुँ धादिङ लमजुङ नवलपरासी लगायतका जिल्लामा धेरै देखिएको छ। भित्र्याउने बेलाको बाला नै सुकेपछि रोग फैलिएका क्षेत्रमा धानको उत्पादन घट्ने भएको छ। जहाँ समस्या देखिएको छ त्यहाँ अब उपचार सम्भव छैन। त्यसैले रोगको शुरूआती चरणमै किसानले समस्या पहिचान गर्न सकेमा तत्कालै सिफारिस रासायनिक विषादीको प्रयोग गर्न सल्लाह छ अनि अर्को वर्ष जात छनोटमा ध्यान दिनुपर्ने हुन्छ। अहिले चाहिँ किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्तो समस्या धेरै देखिएको प्रारम्भिक अनुमान गरिएको छ। फेरि नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे
4: अधिकतम तापक्रम कम भयो र सापेक्षिक आर्द्रता बढी अथवा पानी बढी परेको कारणले गर्दा 81 यो रोग देखिन गयो। जहिले पनि यो रोगका जीवाणुहरू भनेको के हुन्छ भने वायुमण्डलमा फिल्डमा बसिरहेको हुन्छ। यो मरुवा रोग आफैमा बिउबाट सर्ने रोग हो। यो रोगका जीवाणुहरू जीवित रहिरहन सक्ने र भोलि उपयुक्त वातावरण पाउने बित्तिकै त्यो चाहिँ नयाँ बालीमा सरेर यसले चाहिँ महामारीको रूप लिन सक्ने भएको हुनाले ठ्याक्कै त्यही अहिले पनि देखिएको हो।
3: अहिले भित्र्याउन बाँकी चैते धानको नियमित अनुगमन गर्न तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई बाली विज्ञको सल्लाह छ। साथै अबको बर्खे धान बालीको तयारीमा जुटेका किसानलाई पनि उपयुक्त जात छनोटमा मुख्य ध्यान दिन सल्लाह छ।
1: चैते धान बालीमा मरुवा रोग कारण अनि अब बर्खे धान बालीको तयारी बारे नाकका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण घिमिरेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबही बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
5: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
7: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
8: हर घर लेख ऐश्वर्य, हर घर में प्रकट हुने छ राम, बन्नु साक्षी कथा रामायणको नेपाली भाषामा हरेक बिहीबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। हिन्द महासागरको समुद्रको बीचमा रहेका लाखौं वर्ष पुराना वेलका अवशेष वरिपरि आश्चर्यजनक रूपमा समुद्री जीवहरू फसाइरहेको वैज्ञानिक अनुसन्धानबाट खुलेको छ। दक्षिण पूर्वी हिन्द महासागरको सतहबाट 7 किलोमिटर मुनि रहेको यो क्षेत्रमा जेमिफिस, ट्यूबमर्ब, भंगुर तारा, समुद्री काँकडी, स्क्वाटा, लोबस्टर, नीलो पानीका सीप लगायत थुप्रै जीवहरूको बसोबास रहेको अनुसन्धानमा खुलेको छ। वैज्ञानिकहरूको अनुसार यीमध्ये धेरै जीव सम्भावित रूपमा विज्ञानका लागि नयाँ प्रजाति हुन सक्छन्। यसको आयुसम्म कुनै अभिलेख छैन। व्हेल मरेपछि त्यसको विशाल शरीर समुद्रको भिडमा पुग्छ र त्यहाँ रहेका जीवहरूका लागि लामो समयसम्म खाद्य स्रोत बन्दछ। यसका कारण समुद्रको भिडमा पनि विशेष पारिस्थितिक प्रणालीहरूको निर्माण गर्ने गर्दछ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गतको गहिरो समुद्र विज्ञान तथा इन्जिनियरिङ संस्थानका प्राणी तथा वनस्पति अनुसन्धानकर्ता जिकुन शंका अनुसार व्हेलको विशाल आकार र त्यसका हड्डीमा पाइने विशेष रसायनले अन्य जीवका लागि अनुकूल वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दछ। समुद्रको गहिरो र कठिन वातावरणका कारण यस्ता ठाउँहरूमा पत्ता लगाउन वैज्ञानिकहरूलाई अत्यन्त कठिन हुने बताइएको छ। अनुसन्धान टोलीले सन् 2023 समुद्री पनडुब्बी अभियानका क्रममा त्यस क्षेत्रका विस्तृत अध्ययन गरेका थिए। अध्ययनका क्रममा नमूना संकलन गर्नका साथै व्हेलको चिहानको फैलावटको नक्साङ्कन पनि गरिएको छ। टोलीले वलिङ व्हेल र अन्य प्रजातिका व्हेलका टाउको र हड्डी सहितको अवशेष फेला पारेको जनाएको छ। सबैभन्दा पुरानो हड्डी झण्डै 53,00,000 वर्ष पुरानो रहेको अनुमान गरिएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनु भएको छ। व्हाइट हाउसमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोर्याउनु भएको बीबीसीले जनाएको छ। सहमति सम्बन्धी दस्तावेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्ताक्षर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ। यो सहमति भएपछि विश्वकै महत्वपूर्ण पेट्रोलियम भूवानी मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन समेत उहाँले बताउनुभयो। तर इरानले भने ट्रम्पको दावीलाई तत्काल स्वीकार गरेको छैन। इरानी परराष्ट्र मन्त्रालयको प्रवक्ता इस्माइल बगाईले अहिलेसम्म कुनै अन्तिम सहमति नभएको बताउनु भएको छ। उहाँले अमेरिकाले वार्ताका क्रममा थप नयाँ तथा अत्यधिक मागहरू अघि सारेको आरोप लगाउनु भएको छ।
2: अब खेल खबर। फिफा विश्वकप 2026 औपचारिक उद्घाटन मेक्सिको सिटीको ऐतिहासिक अजेटा रंगशालामा भव्य सांस्कृतिक तथा सांगीतिक कार्यक्रमका बीच सम्पन्न भएको छ। आदिवासी कलाकारहरूको प्रस्तुति लोक नृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षक बने। 80,000 भन्दा बढ़ी दर्शकको उपस्थितिमा आयोजित समारोहले विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सवको शुरूआत गरेको छ। उद्घाटन समारोहमा मेक्सिको प्राचीन सभ्यता सांस्कृतिक सम्पदा तथा आधुनिक कला संस्कृति प्रस्तुत गरिएको छ। समारोहमा विश्व प्रसिद्ध गायिका साकिरा र गायक बर्ना बायले विश्वकपको आधिकारिक गीत प्रस्तुत गरेका छन्। अमेरिका मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितालाई विश्व इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। यसैबीच फिफा विश्वकप 2026 उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा आज बिहान सम्पन्न समूह एको खेलमा जुलियन क्वेन्सियोनेस र राहुल नेजेनेजले गोल गरे। खेलको 90 मिनटमा जुलियन कोमिन्सले पहिलो गोल गरेका थिए। खेलको 60 मिनटमा राहुल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सेथोले सिधै रातो कार्ड पाउँदा मैदानबाट बाहिरिए। त्यसपछि 10 खेलाड़ीमा सीमित बनेको दक्षिण अफ्रिका विरूद्ध खेलको 67 मिनटमा मेक्सिकोका राहुल हिमेनेजले हेड मार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो। 84 मिनटमा दक्षिण अफ्रिकाका थिम्बा जोनेले भीआर समीक्षा मार्फत रातो कार्ड पाएका थिए। इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि 10 खेलाड़ीमा सीमित भयो। जितसँगै मेक्सिको समूह एमा महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। यस समूह अन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकिया बीच अहिले बिहान 7:45 प्रतिस्पर्धा हुनेछ।
1: आयातैरनमा अब केही खबर संक्षेपमा। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इप्पानको आसन्न चुनावमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। आज हुने चुनावका लागि हालका उपाध्यक्ष उत्तम बलोन लामा र वर्तमान महासचिव बलराम खत्रोडा नेतृत्वमा 2 समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका कुल 132 ऋणीको नामावली सार्वजनिक भएको छ।
2: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक गाड़ी दर्ता रोक्का गरिएपछि सरकार

0: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी
1: चैते धानबालीमा घाँटी मरुवा अर्थात नेक ब्लास्टको समस्या तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण उत्पादन घट्ने चिन्ता
0: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दावी थप सैन्य आक्रमण स्थगित गरिएको भनाई
1: र विश्वकप 2026 को भव्य उद्घाटन मेक्सिको विजय शुरूआत उद्घाटन खेलमा तीन खेलाड़ीले पाए रातो कार्ड
0: र अन्त्यमा आजको कार्टुन आज हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं करका दर हेरफेर बारे समाचार लेख्ने पत्रकारलाई अर्थमन्त्रीले माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ यहाँ अर्थमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र आरामसँग बसेर टेलिभिजनमा विश्वकप हेर्दैछन् अनि खेल हेर्दै उनी भन्दैछन् के खेलेको यार यो खेलाडीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो आजको कायाकैरन सकिएको छ कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं नमस्कार।

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नि है
1: नो किन नि के भन्छ सन्चो भएन
0: हैन यतिले जाने मन लागेन
1: यतिले पनि हुन्छ
0: मैले साइन्स को काम चाहिँ गर्न सकिन सरले कुन हुन्छ
1: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमी सँगै जान्छु नमस्ते मैडम म रीना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रीनाले स्कुल जान्न भन्यो साइन्स को कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
5: ए के भो दौडिदै पो आइस त
4: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
5: अनि को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौ जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा स्वरामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदुत कुञ्जु नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास वृद्धि आएको न्यू स्टार कलर ल्याब तथा स्वरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा

0: प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेन्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेट प्रिन्ट, होर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, मुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, छेस्किनी, तालछा, वाल, मिक्सर, मुहाउने सार्वर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203389, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841905549। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु।
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ नि सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबु आमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबु आमा पक्राउ परिसके, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा, एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
4: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
5: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
5: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
6: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: को को भाइ?
8: दिदी सुन्तले ढोका खोल्नुहोस् न।
7: के भयो यति राति किन निक्लियो कि?
8: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
7: ल भन के भयो?
8: आज घरमा कोही नभएको मौका छोडेर तपाईँ घरको माइला दाइले भागेर आगो दिदी
9: माइला दाइले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु। हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनु हुन्छ कि
10: ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाउँला।
11: महिला किशोरी वा बाल बालिका माथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड
12: हो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
12: के रे नानी त भर्खर 17 कि लाग्यो होइन
11: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिन निर्णय त गर्यौं।
12: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छ नि हिजो जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षसम्म पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
11: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड
12: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
12: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मलाई तुल्य भए
14: म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो
13: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड।
15: अब सुन्नुहोस् पूरा समाचार।
16: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
15: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
16: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
15: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
16: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
15: मद्यपान र धूम्रपान सेवन नगरौं
16: स्वस्थ रहौ सुखमय जीवन बिताऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
17: देख्नु भएन औषधि हालेको
7: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिस हाल्ने
17: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
7: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
17: विषादीले धेरै जोखिम हुन्छ है क्या होला नि
7: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
17: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
7: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
17: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
18: नेपाल सरकार विज्ञापन
16: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
16: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
16: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
16: सचेत बनाऊ
15: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
18: नेपाल सरकार विज्ञापन हो
17: हेलो हेलो
19: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
17: हुन्छ हुन्छ पाउँछ है ए ए नानी छोरी
8: हजुर
17: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
8: ल हेलो भन्नुहोस् त
19: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
8: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
17: ए नानी के भन्ने रहेछ के भयो
8: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
17: ल ल ल किन दिन्थे
15: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
16: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
15: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
16: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
15: नेपाल सरकार विज्ञापन बोर्ड
8: आज हामी के विषयमा छलफल गर्छौ
20: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
21: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
8: हो अरू भन त
22: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
23: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
8: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
24: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित यस्तो नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
25: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
23: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
8: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसुने र साथीभाइहरूलाई पनि बताउनु पर्छ
15: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक समस्याबाट बस्ने उपायहरू,
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
15: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
15: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं,
0: असल साथीहरूसँग मात्रै संगत गरौं,
15: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
0: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
15: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो,
2: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्,
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन,
2: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न,
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर,
2: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ, आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बुको सूचना। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्ज भित्र देहायको काम गर्न पाइने छैन, अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ, निषेधित कार्यहरू वन्य जन्तु पक्रन शिकार गर्न वा कुनै प्रकारले क्षति पुर्याउन, भुसा कुकुर निकुञ्ज भित्र ल्याउन, रोख बिरुवा अन्य कुनै वन पैदावारमा आगो लगाउन वा अरू कुनै प्रकारले हानि नोक्सानी पुर्याउन, ढुङ्गा बालुवा माटो वा कुनै खनिज पदार्थ खन्न हटाउन तथा निकासी गर्न, जुनसुकै पदार्थको घर छाप्रो आश्रय वा अरू आकार बनाउन वा उपभोग गर्न, चलचित्र छायाङ्कन गर्न, निकुञ्ज क्षेत्रभित्र मानव रहित विमान प्रयोग गर्न, कानूनमा उल्लेख भए बमोजिम बाहेकको पथमार्ग हिड्न वा प्रयोग गर्न, कुनै भूभाग कब्जा गर्न सफा गर्न आबादी गर्न खेती गर्न वा कुनै बाली उब्जाउन वा काट्न, हात हतियार खरखजन वा बीस साथमा लैजान तथा प्रयोग गर्न र कानून विपरीतका कुनै पनि गतिविधिहरू गर्न वा गराउन। थप जानकारीका लागि फोन नम्बर 038-540-114 सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्ची बजार सोलुखुम्बु।
0: नमस्कार सेन्सेविका दिदी। नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
0: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
24: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
24: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
24: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
15: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
24: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू।
15: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
15: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
15: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
15: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
15: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
25: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
15: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
25: नेपाल सरकार विज्ञापन हो।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, भन्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
25: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम्मलबाट जोगाउनु।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
5: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
5: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
5: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
5: हवस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
25: नेपाल सरकार विज्ञापन हो।
5: मरे नि के हो?
4: हेर त रगतै रगत भयो, च्यामो त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो देब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स हेर्नुहोस् हेलो, लगिहाल्नु लगिहाल्नु।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
15: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
25: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
24: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
15: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
24: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
15: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
24: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
15: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
24: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
15: डर लाग्यो,

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवाथा 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwatha.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलु समाचार लिएर आइपुगे म शर्मिला पुरी। जबरजस्ती करने मुद्दा में फरार अभियुक्त समीरबाट पकाउ, सालमी क्षेत्र में सड़क बत्ती सड़ान, सतर्कता अपनाएर मात्र यात्रा गर्न यात्री चालकलाई प्रहरी को अनुरोध। सोलु दोतकुण्डमा विद्यालय सुधार सम्बन्धी 2 दिने तालिम सम्पन्न, सोपाङ गाउँपालिकामा भूमि प्रशासन तथा नापी कार्यालय उद्घाटन, एकै सिजनमा 2 पटक सगरमाथा आरोहण गर्दै बुबा छोराद्वारा नयाँ विश्व कीर्तिमान। विश्वकप फुटबलमा मेक्सिकोको विशेष शुरूआत, उद्घाटन खेलमै 3 खेलाड़ीले पाए रातो कार्ड। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जबरजस्ती करने मुद्दामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ परिणाम नेचा सोल्याङ गाउँपालिका 2 सोल्याङ सोतारा निवासी 26 वर्ष दिनेश नेवार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार गत 2062 साल चैत 18 गते राति पीड़ित महिला आफ्नै कुठामा सुतिरहेको अवस्थामा अभियुक्तले मादक पदार्थ रक्स सेवन गरी पीड़ितको घरभित्र प्रवेश गरी जबरजस्ती करने गरेको आरोप छ। घटनापछि उहाँ फरार रहेका थिए। पीड़ितको जाहेरीका आधारमा प्रहरीले अभियुक्तको खोजी कार्य तीव्र बनाएको थियो। सोही क्रममा जोर 27 गते राति सोलु दोतकुण्ड नगरपालिका 5 स्थित शमीरी बजारबाट उहाँलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका नेवारलाई आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढ़ाउन सोलुखुम्बु जिल्ला अदालतबाट म्यापथप गरी हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक लोकबहादुर दियालीका अनुसार घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको छ। सोलु दोतकुण्ड नगरपालिकाका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको 2 दिने विद्यालय सुधार सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ। सहयोगी हातहरूको समूह साहस नेपालको आयोजनामा भएको तालिममा नगरपालिका भित्रका 13 विद्यालयबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक गरी 26 जनाको सहभागिता रहेको थियो। विद्यालय व्यवस्थापन र नेतृत्व तहलाई एकै स्थानमा ल्याएर शैक्षिक सुधारका विषयहरूमा साझा समझदारी विकास गर्ने लक्ष्यको साथ कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। तालिमको सहकरण वृहत राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले गर्नुभएको थियो। उहाँले विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयन नेतृत्व विकास व्यवस्थापकीय क्षमता अभिवृद्धि र विद्यालय सञ्चालनका व्यवहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा विद्यालय सुधार योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपाय, विद्यालय व्यवस्थापन समिति र प्रधान अध्यापक बीच समन्वय बढ़ाउने रणनीति, आर्थिक पारदर्शिता र जवाबदेहिता कायम गर्ने विधि र उपलब्ध स्रोत साधनको उचित उपयोगबारे छलफल गरिएको थियो। यस्तै विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने बालमैत्री बाटो निर्माण, प्रविधि मैत्री शिक्षण पद्धतिको प्रयोग तथा विद्यालय विकासमा विभावक र समुदायको सहभागिता बढ़ाउने विषयमा पनि सहभागीहरूलाई जानकारी दिएको थियो। तालिमको समापनपछि सहभागीहरूले कार्यक्रम उपयोगी र समयानुकूल रहेको प्रतिक्रिया दिएका छन्। तालिमबाट प्राप्त ज्ञान र सिपा विद्यालयमा व्यवहारिक रूपमा लागू गर्दै शैक्षिक गुणस्तर सुधारको लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। सिद्धेश्वरी लोकमार्ग अन्तर्गत सोलुखुम्बुको सोलु दुतकुण्ड नगरपालिका 11 स्थानीय पहिरो क्षेत्रमा सड़क बत्ती सड़ान गरी संचालनमा ल्याएको छ। वर्षायामसँगै बने प्राकृतिक विपद तथा सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै बुधबार उक्त क्षेत्रमा बत्ती सड़ान गरिएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईका अनुसार कार्यालयको विशेष पहलमा सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी 3 वटा विद्युत पोल स्थापना गरिएको छ। ती पोलमा 5 वटा हेलोसन बत्ती सड़ान गरी संचालनमा ल्याएको उहाँले जानकारी दिनुभएको छ। सड़क बत्ती संचालनमा आएपछि रातिको समयमा यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सजगता हुने अपेक्षा गरिएको छ। वर्षाको समयमा पहिरो खस्ने सम्भावना उच्च रहने र दृश्यता समेत कम हुने भएकाले उक्त सड़क खण्डलाई जोखिमपूर्ण मानिने नै आएको थियो। प्रहरीका अनुसार अब बत्तीको उज्यालोले चालकलाई सम्भावित जोखिमबारे समयमै जानकारी मिल्ने भएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पनि विश्वास गरिएको छ। कारणले सुलुखुमबाट वर्षायाम शुरू भइसकेकाले यात्रा गर्दा उच्च सतर्कता अपनाएर सबै सवारी चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ। यात्राको क्रममा कुनै दुर्घटना, समस्या वा प्राकृतिक विपद आए परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको आकस्मिक सेवा नम्बर 100 सम्पर्क गर्न समेत अनुरोध गरेको छ। सोलखुम्बु सुताङ गाउँपालिकामा भूमि प्रशासन तथा नापी कार्यालयको उद्घाटन गरिएको छ। भूमि प्रशासन तथा नापी सम्बन्धी सेवा स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्यले बुधबार आयोजित एक कार्यक्रमबीच नवस्थापित कार्यालयको औपचारिक उद्घाटन गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष खिलराज बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुन भएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेत कार्यालय संसारमा आयोजनले स्थानीय नागरिकले भूमि प्रशासन तथा नापी सम्बन्धी सेवा लिन टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ। उहाँले कार्यालय स्थापनाको लागि गाउँपालिकाले निरन्तर पहल तथा सम्बन्धित निकायसँग समन्वय गर्दै आएको उल्लेख गर्नु भएको छ। नवस्थापित कार्यालयबाट जग्गा प्रशासन, नापजाँच, नक्सा सम्बन्धी कार्यालय, भूमि व्यवस्थापनका विभिन्न सेवा प्रवाह गरिने जानकारी दिनुभएको छ। यसबाट स्थानीय वासीले सहज, छिटो, छरितो र प्रभावकारी रूपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। कार्यालय सञ्चालनसँगै सोपान क्षेत्रका नागरिकको समय, श्रम तथा आर्थिक खर्च बचत हुनुको साथै सरकारी सेवामा पहुँच थप सहज हुने विश्वास गरिएको छ। उद्घाटन कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय वासीहरूले उल्लेखनीय उपस्थिति रहेको थियो। शेर्पा समाज मातृदुखको आयोजनामा दावाको अवसर पारेर बुधबार बौद्ध क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मानव सेवाको उद्देश्यले आयोजित कार्यक्रममा 16 जनाले रक्तदान गरेका छन्। रक्तदान मध्ये 47 जना पुरूष र 27 जना महिला रहेका छन्। शेर्पा समाज मापे बेतकुशीका महासचिव सोनाग शेर्पाले जानकारी दिनुभएको छ। उहाँका अनुसार सहभागीहरूले स्वैच्छिक रूपमा रक्तदान गर्दै रगत अभावको कारण उपचारमा रहेका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याएका छन्। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, स्वयंगी संस्था र सुवेक्षकहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ। सबै पक्षबाट प्राप्त सहयोगका कारण कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको आयोजकको भनाइ छ। रक्तदान जीवनदान हो भन्ने सन्देशमा आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले समाजमा मानवीय सेवा र सामाजिक उत्तरदायित्वप्रतिको चेतना अभिवृद्धि गर्ने समेत टिवा पुगेको विश्वास व्यक्त गरिएको छ। शेर्पा समाज माथि भुटकुसीले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवासँग सम्बन्धित यस्ता कार्यक्रम हरलाई निरन्तरता दिँदै जाने जनाएको छ। शंखसुभाको मकालु गाउँपालिका पास मोबु गाउँका नेपाली शेर्पा गाइड बुबा छोराले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। 42 वर्षीय सांगुवा शेर्पा र उहाँका 20 वर्षीय छोरा लाक्पा टाँसे शेर्पाले 2026 को वसन्तकालीन आरोहण सेजनमा केवल 6 दिनको अन्तरमा 2 पटक सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन्। सेभिङ समेत ट्रेससँग आबद्ध उहाँका जोडीले जेठ 9 गते सगरमाथा आरोहण सम्पन्न गरेका थिए। एकै आरोहण सेजनमा 2 पटक संयुक्त रूपमा सगरमाथाको सफल आरोहण गर्ने बुबा छोरा जोडी विश्वकै पहिलो भएको दावी गरिएको छ। यस उपलब्धिमा गिनीज वर्ल्ड रेकर्डमा दर्ता गराउन आवश्यक प्रक्रिया अघि बढ़ाइएको छ। कम्पनीका महाप्रबन्धक थानेश्वर गुरगायका अनुसार यस अघि 1990 फ्रान्समा जान नोएल रोस र उहाँका छोरा ब्रेकरा रोसले संयुक्त रूपमा सगरमाथा आरोहण गरेका थिए। तर एउटै सिजनमा 2 पटक संयुक्त आरोहण गर्ने उपलब्धि भने पहिलोपटक नेपाली बाबु छोराले हासिल गरेका हुन्। दुवै आरोहण बीच करिब 5 दिन 21 घण्टाको मात्र अन्तर रहेको थियो। कम्पनीका अनुसार यो उपलब्धि कुनै पूर्व निर्धारित कीर्तिमानको लक्ष्य सहित नभए व्यावसायिक जिम्मेवारी निर्वाहको क्रममा स्वाभाविक रूपमा सम्भव भएको हुन्। यिनको फरक फरक अन्तर्राष्ट्रिय टोलीलाई सगरमाथाको चुचुरोसम्म पुर्याउने क्रममा उक्त सफलता प्राप्त गरेका थिए। पहिलो आरोहणमा छाङ्जा र लाक्पाले चिनिया आरोही चिमुङ पेङलाई चुचुरोसम्म पुर्याएका थिए। उक्त सफलतासँगै छाङ्जाले आफ्नो 9 सगरमाथा आरोहण पूरा गरे भने लाक्पाले पहिलो पटक विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए। त्यसपछि छोटो विश्व विश्राममै उनीहरू भारतको प्रतिष्ठित एनएसजी फ्याक क्रेस्ट कमाण्डो टोलीको मार्गदर्शनमा पूर्ण सगरमाथातर्फ लागेका थिए। जेठ 9 गते तेस्रो पटक चुसुरुमा पुगेसँगै उनीहरूको नाम नयाँ विश्व कीर्तिमानसँग जोड़िएको हो। छाङमा सिर्पाले सुरबाटै साथ पाएर दुई पटक सर्वोच्च शिखरमा पुग्नु आफ्नो जीवनकै विशेष र गौरवपूर्ण अनुभव भएको बताएका छन्। उता लाखपाटासीका लागि यो सुजन पर्वतारोहण यात्राको महत्वपूर्ण उपलब्धि बनेको छ। उहाँको अन्तर्राष्ट्रिय आरोहणसँग प्रभावकारी रूपमा काम गर्ने अंग्रेजी भाषा अध्ययन गरिरहनु भएको छ भने पर्वतारोहणसँग उच्च शिक्षालाई पनि निरन्तरता दिने योजना बनाउनु भएको छ। नेपाली कांग्रेसका सांसद प्रकाश कार्कीले प्रतिनिधि सभाको बिहिबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सर्भमा भाग लिँदै आफ्ना महत्वपूर्ण धारणाहरू राख्नु भएको थियो। वहाँले सरकारले बजेटको वास्तविक आकार लगानीको लक्ष्यभन्दा धेरै माथि गएर 21 खर्ब रूपियाँभन्दा बढ़ीका सड़क विद्यालय र पुलहरू बनाउने जुन लक्ष्य राखेको छ त्यसप्रति आफ्नो समर्थन रहेको स्पष्ट पार्नु भएको छ। देशको विकासको लागि पूर्वाधार निर्माण आवश्यक भए पनि शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रहरूलाई मुख्य प्राथमिकतामा राख्नु पनि उहाँको जोड़ रहेको थियो। ऊर्जा क्षेत्रको चर्चा गर्दै सांसद कार्कीले नेपालमा विद्युत उत्पादन बढ़नु मात्र ठूलो कुरा नभएको उल्लेख गर्नुभएको छ। उत्पादित बिजुलीलाई उपभोक्ता माझ कसरी सुरक्षित र प्रभावकारी रूपमा वितरण गर्ने भन्ने विषयमा गम्भीर भएर सोच्न जरूरी रहेको उहाँले बताउनु भएको छ। यसको साथै उहाँले सरकारले विकासका नाममा आवश्यकता भन्दा बढ़ी ऋण लिने प्रविधिको विरोध गर्नुभएको छ। वैदेशिक वा आन्तरिक ऋणको भार बढ़ाउँदै लैजानुभन्दा शिक्षा क्षेत्रमा एकातिर बाटो कर असुली गर्ने र अर्कोतिर त्यसको सदुपयोग गर्ने स्पष्ट र सन्तुलित नीति हुनु पर्नेमा उहाँले सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
1: आवासीय विद्यालय बनाउने पूर्वाधारको म्यापिङ गर्ने गत बजेटहरूको निरन्तरता यसको मूल आशय देखिन्छ। स्वास्थ्य क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले स्वास्थ्य मन्त्री हुँदा ल्याएको स्वास्थ्य बीमा नीतिलाई विस्तार गरेर 3 वर्षभित्र 90% जनतालाई स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ। यो नेपाल देशको भविष्यमा आम जनताको लागि लगानी हो। यो दूरदर्शी कदम जनतामुखी कदम छ, कार्यान्वयन हुनुपर्छ, यसमा हाम्रो समर्थन नै रहन्छ। ऊर्जा र पूर्वाधारमा महत्वाकांक्षा सड़क पुल खानेपानी सिंचाई ऊर्जाका ठूला आयोजनालाई प्राथमिकता दिनुभयो। बिजुली नेपालको भविष्य हो भनेर स्वीकार गरेको देखिन्छ। देश निर्माणका लागि यो मेरुदण्ड हो भन्ने लाग्छ। तर विद्युत उत्पादनमा मात्रै होइन, वितरणको अवस्था के छ, देशभरि अहिलेसम्म बत्ती पुर्याउन सकिएको छैन, त्यो कसरी पुर्याउने हो, यो बजेटले सोच्न जरूरी छ। धेरै राम्रा कुराहरूको समर्थन गर्दै गर्दा पनि धेरै विषयमा सरकार चुकेको महसुस भएको छ। राजस्व ऋणको असन्तुलन यो बजेटको सबैभन्दा खतरनाक कुरा हो। सभामुख महोदय, यो 21 खर्ब बढ़ीको बजेट चलाउन हामीले आफ्नो स्रोत साधनबाट कति कमायौं, राजस्व करिब 14 खर्ब बढ़ी अनि वैदेशिक अनुदान 61 अरब जम्मा गर्दा पनि 15 खर्ब पुग्दैन, बाँकी 6 खर्ब भन्दा बढ़ी रकम कहाँबाट आयो भन्दा यो ऋणबाट, वैदेशिक ऋण र आन्तरिक ऋण। र बजेट वक्तव्य आफै भन्छ सार्वजनिक ऋण जीडीपीको 43% भन्दा बढ़ी पुगिसक्यो। हामी भन्दैछौ आफ्नो आमदानी र सहायता गरेर करिब 15 खर्ब मात्रै छ तर खर्च 21 खर्ब भन्दा बढ़ी गर्ने पुगिसक्यो। हामी भन्दैछौ आफ्नो आमदानी र सहायता गरेर करिब 15 खर्ब मात्रै छ तर खर्च 21 खर्ब भन्दा बढ़ी गर्ने, 6 खर्ब ऋण गरेर बजेट बनाउनु भनेको भविष्यको पसिना अहिले नै खर्च गर्नु हो। छोराछोरीलाई ऋणको भार सुम्पेर हामी कता जान खोज्दैछौ, यसमा सरकार गम्भीर बन्नु पर्दछ। चुनावमा पुराना दलहरूले ऋण मात्र लिए, देश सखाप बनाए, युवा जति विदेश पलायन भए, यो सबै दोष थोपरेर जनतालाई भ्रममा पारेर मत लिएपछि जनताले अपेक्षा गरेको आफ्नो चुनावी नारा भन्दा बिल्कुल फरक यो अवस्था किन आयो, यो दिगो होइन सभामुख महोदय, यो आत्मघाती हुन सक्छ। कर नीतिको दोहोरो चरित्र, एउटा हातले शिक्षामा खरबौं दिनुहुन्छ।
0: ओखलढुङ्गा मानव भुजेङ गाउँपालिकाले सरकारी तथा सार्वजनिक जीविकामा गरेको अवैध कब्जा तथा अतिक्रमण हटाउन 35 दिने सूचना जारी गरेको छ। गाउँपालिकाले बुधबार सूचना प्रकाशित गर्दै सरकारी तथा सार्वजनिक जीविकामा घर टहरा तथा अन्य संरचना निर्माण गरी स्थानीय वा अस्थायी रूपमा बसोबास गर्दै आएका व्यक्ति तथा परिवारलाई 35 दिनभित्र त्यस्ता संरचना हटाउन आग्रह गरेको हो। नेपाल सरकारको निर्णय कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाबाट प्राप्त पत्र तथा गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ। सूचनामा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर पहरा तथा अन्य संरचना तोकेको अवधिभित्र सदीक्षाले हटाउन अनुरोध गरिएको छ। न टिस्ता आफ्नो वा परिवारको नाममा नेपाल फरक कतै पनि जग्गा वा घर नभए वास्तविक रूपमा भूमिहीन भए सरकारी वा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारलाई भने वैकल्पिक बसोबास व्यवस्थापनको लागि आवश्यक योजना तयारी भइरहेको जनाएको छ। फिफा विश्वकप 2026 को उद्घाटन खेलमा आयोजित मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा आज बिहान सम्पन्न समूह एकको खेलमा जुनियन क्विनियोनेस र राउल हिमेनेसले गोल गरेका थिए। खेलको 90 मिनटमा जुनियन क्विनियोनेसले पहिलो खेल गरेका थिए। खेलको 60 मिनटमा राउल हिमेनले फल गरेपछि दक्षिण अफ्रिकाका याया सिथोले सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि 10 खेलाड़ीले सीमित बनेको दक्षिण अफ्रिका विरूद्धको खेलमा 87 मिनटमा मेक्सिकोका राउण्डर हिमेनेसले हेड मार्फत गोल गर्दै अग्रता दुब्बर बनाएका थिए। खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो। खेलको 84 मिनटमा दक्षिण अफ्रिकाका देम्बा ज्यानेले पीएआर समीक्षापछि रातो कार्ड पाएका थिए। इन्जुरी समयमा मेक्सिकोका सेजार मेस्टोसले पनि रातो कार्ड पाएपछि मेक्सिकोको पनि 10 खेलाड़ीमा सीमित भएको थियो। जिससँगै मेक्सिकोले समूह एकमा महत्वपूर्ण 3 अंक जोड़ेको छ। यसै समूह अन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकिया देश नेपाली समय अनुसार अहिले बिहान 7:45 समयमा प्रतिस्पर्धा हुँदैछ। अवस्थ बिहान 7 बजेको सुबसमाचारबाट म शर्मिला पनि विदा हुन्छु। बिहान 10 बजे शुभ हालचाल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: अत्तरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमोमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: ल सुन बहिनी, सुरु दुखकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खुजु त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सुनु।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडानबर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडान नम्बर

0: जानकारी गराइन्छ।
1: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाङखुङ शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल संचालक 98 41 15 90 82।
2: नगरपालिका वडा नम्बर 2 7।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hip hop, hip hop.

0: मानिसले आत्महत्या गर्ने प्रयास गरेका छन्। उक्त गीतलाई प्रतिबन्ध गरिएको र गायकलाई उक्त घटनाको सोधपूछको लागि थुनामा राखिएको जानकारी आएको छ।
1: सुरुङ जुनबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा सातौं क्षेत्रमा घाँसपात काट्न, गाई बस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनिल जुन बेसी उपभोक्ता समिति सुनि

0: बालिकाबाट बचाउ र बचाउ यौनचनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

जन को छेती हुन्छ चुपचाप बसेमा।

0: साथी भाई बहनो नेपाल सरकार विज्ञापन बोर्ड
1: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
2: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
4: ए बाबु मैन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
5: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
6: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417 18 9843449696 र 9861323472 आमजी औषधालय सोलो दुत्कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय

0: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन चोकमा।
1: हुन्डाका विशेषताहरू:
2: जापानिज उच्च प्रविधिबाट उत्पादित
1: उत्कृष्ट माइलेज,
2: राम्रो रिसेल मूल्य,
1: टिकाऊ र भरपर्दो,
2: अफरोडका लागि पनि उपयुक्त,
1: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू:
2: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
2: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाङ, ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

0: नेपाल संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यतिकार पिकनिक हो विगत तीन दशकदेखिको सुन्दर साथ यतिकार पिकनिकका कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला यति कार्पेट कार्पेटको शेरसा
1: लैंगिक परंपरा

0: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल चैते धानबालीमा मरुवा रोग कारण अनि अबको बर्खे धानबालीमा गर्नुपर्ने तयारी बारे केन्द्रित छ। सरकारले चैते धानबालीको उत्पादन बढ़ाउन विगतदेखि नै प्रयास गर्दै आएको छ। किसानलाई प्रोत्साहन सहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला यस वर्ष पहिलो पटक चैते धानमा घाँटी मरुवा अर्थात नेक ब्लास्ट प्रकोपकै रूपमा देखिएको छ। चैते धानबाली लगाएका क्षेत्रमा रोग देखिएपछि बाली नोक्सान भएको छ भने उत्पादन घट्ने चिन्ता बढ़ेको छ। नार्कका विज्ञ सहितको टोलीले रोग प्रभावित केही क्षेत्रको अनुगमन पनि गरेको छ। चैते धानबालीमा मरुवा रोग कारण अनि अबको बर्खे धानबालीको तयारी बारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे। शुरूमा मैले उहाँलाई सोधेको छु, किसानले लगाएको चैते धानबाली अहिले कुन अवस्थामा छ?
1: वास्तवमा यो चैते धान चाहिँ विगतका केही वर्षदेखि, हुन त धेरै वर्षदेखि किसानहरूले लगाउँदै गर्नुभएको, तर निश्चित पकेटहरूमा थियो। विगत केही वर्षदेखि राज्यले नै धानको समग्र उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने भन्ने हिसाबमा चाहिँ चैते धान खेतीलाई प्रवर्धन गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको हो। त्यो हिसाबले अब अहिले यतिखेर भन्नुपर्दा हामी जेठको अन्तिममा छौं र किसानहरूले लगाउनु भएको चैते धान चाहिँ कतिपय ठाउँमा काट्ने अवस्था भएको, कतिपय ठाउँमा काटिसक्नु भएको र कतिपय अवस्थामा अहिले पाक्ने अवस्थामा छ। तर समस्या चाहिँ चैते धानमा धेरै जसो यो नदी किनारका अलिकति गर्मी मध्ये तल्लो पहाड़का चाहिँ टारहरूमा फाँटहरूमा खेतहरूमा चाहिँ यो मरुवा रोगको समस्याले गर्दा अलिकति किसानहरू चाहिँ चिन्तित भएको चाहिँ हामीले भेटेका छौँ।
0: तपाईँले किसानहरू चिन्तित हुनुहुन्छ भनेर भन्नुभयो, चिन्तामा परेका किसानको पीड़ा एउटा छ, त्यो समस्याग्रस्त क्षेत्रमा चाहिँ रोग देखिनुको कारण चाहिँ के हो र किन देखियो?
1: हजुर, यो पनि महत्वपूर्ण क्वेशन हो। वास्तवमा किसानहरूलाई सुसूचित गर्नै पर्ने विषय छ यो। हामीले जान्दै आएको र पढ्दै आएको कुरा र हाम्रो अनुभवले पनि के हो भने यो मरुवा रोग भन्ने चाहिँ पहाड़ी क्षेत्रको ठूलो समस्या हो। पहाड़ी मध्य पहाड़ र उच्च पहाड़मा खास गरेर 1000 मिटर भन्दा माथि 1700-1800 सम्मको मध्य पहाड़ र अझ 2000-2500-3000 मिटरसम्मको पनि उच्च पहाड़मा मरुवा रोग धेरै ठूलो समस्याको रूपमा रहेको छ। साल बसाली आउने रोग हो यो, धेरै पुरानो रोग हो र धान खेतीमा मध्य पहाड़को लागि कम तापक्रम र बढ़ी पानी अथवा सापेक्षी आर्द्रता जुन हामी ह्युमिडिटी भन्छौँ त्यो 70% भन्दा बढ़ी भयो र तापक्रम पनि कम भएको अवस्थामा चाहिँ यो रोगको बढ़ी समस्या देखिन्छ। यो मरुवा रोग, तीन किसिमका मरुवा रोगहरू छन्। पातमा लाग्ने मरुवा रोग छ, यो आँखा जस्तो कालो त्यो लागेको ठाउँ सुरुमा देखिँदाखेरि आँखा जस्तो देखिन्छ, त्यसपछि त्यो बढ्दै बढ्दै गएर पुरै पातै नोक्सान गर्ने, त्यसले खाना बनाउने प्रक्रियामा नोक्सान गर्ने, समग्र बालीको उत्पादनमा नोक्सान गर्ने हुन्छ। मध्य पहाड़मा चाहिँ बढी पातमा लाग्ने र केही हदसम्म घाँटीमा लाग्ने छ भने उच्च पहाड़मा चाहिँ घाँटीमा लाग्ने बढी, पातमा लाग्ने केही हदसम्म कम छ। खास गरेर जुम्लातिर जुम्ली मासी धान जुन किसानहरूले अत्यन्त मन पराउनुहुन्छ, महँगो मूल्यमा बिक्छ, खाना पनि मिठो छ, तर यसमा सबभन्दा ठूलो समस्या भनेको यो मरुवा रोगको समस्या हो। यसमा त्यो पातमा पनि छ र मुख्यतः बालामा पाक्ने बेलामा लागेर सघा पार्छ। त यो मरुवा रोग मैले भने मध्य पहाड़ी र उच्च पहाड़ी क्षेत्रको बर्खे धानबालीको लागि जब फूल खेल्ने बेलामा चाहिँ तापक्रम कम हुन्छ र पानी निरन्तर परिरहेको हुन्छ र सापेक्षिक आर्द्रता धेरै हुन्छ त्यतिखेर देखिने रोग हो। कतिपय जातहरू यसलाई यो रोग सहन सक्ने जातहरू पनि छन्, नयाँ जातहरू पनि, पुरानो जातहरूमा व्यापक रूपमा यो देखिएको अवस्था छ। तर अहिले चैते धानमा कसरी देखिन गयो भन्ने कुरा यहाँ मैले जोड्न चाहे, हामीले गरेको एउटा अध्ययनले के भने जलवायु यो डिपार्टमेन्ट अफ हाइड्रोलोजी एन्ड मेट्रोलोजी भन्छ, जलवायु तथा मौसम विज्ञान विभागले दिएको आँकडा अनुसार गत 30 वर्षको सरदर भन्दा यो वर्ष देशका विभिन्न ठाउँको चाहिँ 30 स्टेशन वेदर स्टेशनहरूको चाहिँ जलवायुको डेटालाई विश्लेषण गरेर हेर्दाखेरि गत 30 वर्षको सरदर भन्दा यो वर्ष वर्षा अत्यधिक बढी भएको खास गरेर यो वैशाख जेठमा र तापक्रम चाहिँ कम भएको अधिकतम तापक्रम करिब 3 डिग्री हाम्रो सरदरमा चाहिँ कतिपय जस्तो पोखराको आसपासमा सरदर अधिकतम तापक्रम यो वैशाख जेठको 30 डिग्री थियो भने यो वर्ष 27 डिग्रीको हाराहारीमा रह्यो कतिपय अरू वेदर स्टेशन पनि त्यस्तै छ त्यो हिसाबले चाहिँ अधिकतम तापक्रम कम भयो र सापेक्षिक आर्द्रता बढी अथवा पानी बढी परेको कारणले गर्दा 81 यो रोग देखिन गयो जहिले पनि यो रोगका जीवाणुहरू भनेको के हुन्छ भने वायुमण्डलमा फिल्डमा बसिरहेको हुन्छ यो मरुवा रोग आफैमा बिउबाट सर्ने रोग हो तर बाली थन्काइसकेपछि त्यसका ठुटाहरू धानका ठुटाहरू अथवा त्यो हिउँदमा बारीतिर फालिएर बसेका परालका नलहरू त्यसमा सुकेको अवस्थामा पनि यो रोगका जीवाणुहरू जीवित रहिरहन सक्ने र भोलि उपयुक्त वातावरण पाउने बित्तिकै त्यो चाहिँ नयाँ बालीमा सरेर यसले चाहिँ महामारीको रूप लिन सक्ने भएको हुनाले ठ्याक्कै त्यही अहिले पनि देखिएको हो र अर्को ठूलो समस्या किसानहरूको चाहिँ हामीले हेर्दाखेरि हामीले चाहिँ नुवाकोटदेखि लिएर धादिङको यो नीलकण्ठ त्रिपुरा सुन्दरी र गोर्खाका दरौन्दी किनारका फाँटहरू लमजुङ तनौ यसै गरी अरू जिल्लाबाट पनि रिपोर्टहरू आइरहेको छ चितवन नवलपरासीबाट पनि रिपोर्टहरू आइरहेको छ यसबाट के देखियो भने प्राय जसो पुरानो परम्परागत स्थानीय जातहरू अथवा धेरै पहिला 60-70 वर्ष पहिला खेती लगाएका जातहरू त्यही नै निरन्तर किसानहरूले खेती गर्दै आउनुभएको कारणले गर्दा यो रोग त्यसको यो रोग सहने क्षमता चाहिँ ह्रास भइसकेको र यो रोगले महामारीको रूप लिएको देखिन्छ जस्तो CH45 भन्ने जात हामीले धादिङमा हेर्दाखेरि नीलकण्ठमा त्रिपुरा सुन्दरीमा CH45 भन्ने जात खेती गर्नुभएको पाइयो यो चाहिँ चैते धानको लागि सिफारिस गरिएको नेपालको पहिलो जात हो 2023 सालमा सिफारिस गरिएको जस्तो आज हामी ठ्याक्कै 60 वर्ष भयो जात सिफारिस भएको सामान्यतया एउटा जातमा भएको कुनै रोग विशेषलाई सहन सक्ने क्षमता भनेको चाहिँ 10-15 वर्षको लागि म्याक्सिमम 20 वर्षसम्मको लागि हुन्छ त्यसपछि जलवायु परिवर्तन सँगसँगै ती गुणहरू चाहिँ बिस्तारै ह्रास हुँदै जान्छ भन्ने छ त्यसले गर्दा पनि यो धेरै पुरानो जात भएको हुनाले यसमा देखियो र अरू पनि कतिपय जातहरू किसानहरूले त्यो सिफारिस औपचारिक रूपमा सिफारिस नभएका जातहरू पनि लगाइराख्नु भएको हुनाले यो समस्या देखियो नर्मल्ली चैते धान जुन तल्लो पहाड़मा अलिकति न्यानो ठाउँमा देखिन्छ यो ठाउँको लागि ब्लास्ट भन्ने त्यस्तो अहिलेसम्म मरुवा रोग त्यहीमाथि त्यो नेक ब्लास्ट चाहिँ समस्याको रूपमा थिएन किनभने अहिले यो वर्ष चाहिँ ठ्याक्कै त्यो जलवायु परिवर्तनको कारण हामी त्यसलाई पनि जोड्न सक्छौ ठ्याक्कै त्यो मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो
0: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज मुख्य गरी अहिले चैते धान बालीको अवस्था रोगग्रस्त समस्या बारे चर्चा र त्यसका समाधानको पनि कुरा जोडिरहेका छौं अघि तपाईँले शुरूआतमा चाहिँ मरुवा रोग भनेर जोड्नुभयो यही कुराकानीको सन्दर्भ अन्तिम गर्दै गर्दाखेरि ब्लास्ट भनेर पनि जोड्नुभयो यो दुईटै एउटै रोगको रूपमा बुझ्ने हो कि अथवा यहाँ केही फरक छ
1: यो चाहिँ एउटै रोग हो मरुवा रोग भनेको तर मरुवा रोगभित्र पनि त्यो रोग गराउने जीवाणुहरू जुन छन् कृषिको कारणले लाग्छ यो पाइरिकुलेरिया ओरिजी भन्थ्यो पहिला अहिले म्याग्नम पर्थे ओरिजी भन्ने दुषीको कारणले यो रोग लाग्छ र यो रोग चाहिँ तपाईँको धानमा मात्रै नभएर कोदोमा कागुनोमा अरू बालीहरूमा पनि लाग्छ करिब करिब उस्तै नातेदारको त्यो दुषीको कारणले गर्दा यो रोग लाग्ने हो र नेचर उस्तै हुन्छ धानको कोदोको मरुवा रोगको नेचर मरुवा रोग धानमा 2 किसिमका हुन्छन् कोदोमा 3 किसिमका हुन्छन् तपाईँको पातमा लाग्ने घाँटीमा लाग्ने औंलामा लाग्ने भने धानमा चाहिँ हामी मुख्यतः 2 किसिमको भन्छौँ एउटा पातमा लाग्ने रोग एउटा घाँटीमा लाग्ने रोग खास गरेर मध्य पहाड़मा चाहिँ पातमा लाग्ने अथवा बिरुवाको वृद्धि चरणमा शुरूआती वनस्पतिक चरणहरूमा चाहिँ पातमा लाग्ने रोगहरू देखिन्छ अथवा नर्सरीमा पनि यो रोगले लाग्यो भने व्यापक क्षति गराउन सक्छौ तर अब फूल फुल्ने बेलातिर गएर जुन देखिने घाँटीमा देखिने ठ्याक्क बालाको फेदको चाहिँ औंला आँख्लामा देखिएर अनि त्यहाँबाट बढ्दै बढ्दै गएर त्यो बालालाई सुकाइदिने खालको जुन रोग छ त्यो चाहिँ दाना भरिने बेलामा अथवा फूल खेल्ने बेलामा देखिन्छ। यो चाहिँ घाँटीमा लाग्ने मरुवा नेकब्लास, यसको यो रोग लगाउने जीवाणु चाहिँ एउटै हो।
0: भनेपछि तपाईँहरूले किसान जो प्रभावित हुनुहुन्छ अथवा जसको चाहिँ खेतमा यो रोग लागेको छ त्यसलाई प्रत्यक्ष रूपमा अवलोकन गर्नुभयो कि या प्रयोगशालामा चाहिँ त्यसरी नापजाँच गर्नुभयो त?
1: यो चाहिँ हामीले प्रत्यक्ष खेतमा, किनभने यो चाहिँ कमन सामान्य हिसाबमा यो साधारण विज्ञान मतलब प्राविधिकले चिन्ने चाहिँ रोग हो, त्यसले गर्दा यसलाई प्रयोगशाला परीक्षण गरिराख्नुपर्ने जरुरी छैन। तैपनि हामीले प्रयोगशाला परीक्षण पनि गरिराखेका छौँ र यो चाहिँ मरुवा रोग भन्ने पुष्टि भइसकेको छ। विभिन्न ठाउँबाट स्याम्पलहरू ल्याएर हाम्रो क्षेत्रीय प्रयोगशालाहरूमा पनि हेर्नु भएको छ, पोखरामा यहाँ हामीले खुमुलटारमा पनि हेर्दाखेरि यो मरुवा रोग भन्ने पुष्टि भइसकेको छ। अब यसको लागि अलिकति अब अर्को वर्ष चाहिँ हामीले विशेष ध्यान दिनुपर्ने खास गरेर बिउमा चाहिँ छ।
0: भनेपछि किसानहरूले तपाईँहरूसँग कस्तो गुनासो गर्नुभयो, त्यो रोग कति दिनको चाहिँ अन्तरमा लाग्यो देखियो, किसानले किन थाहा पाउनु भएन?
1: यो चाहिँ एकदम यो पनि महत्वपूर्ण प्रश्न छ। जो किसानले अहिले यो समस्यासँग जुझिराख्नु भएको छ, यो भोगिरहनु भएको छ, उहाँहरूले पनि सुनिराख्नु भएको छ होला। उहाँहरूलाई उहाँहरूकै भनाइ सापट्टि लिँदाखेरि के हो भने, अघिल्लो साँझसम्म धान एकदम ठिक छ, सर्लकै निकाल्यो, यो वर्ष मौसम पनि राम्रो भयो, नियमित पानी पनि पाइराखेका हुनाले अब सिंचाई राम्रोसँग नभएको ठाउँमा पनि कहिले धानको उत्पादन चाहिँ अहिले राम्रो लिन सकियो सकिने भयो भनेर किसानहरू खुसी हुनुहुन्थ्यो। एक्कासी भोलिपल्ट जाँदाखेरि चाहिँ आधाभन्दा बढी चाहिँ बोटहरू बालाहरू सुकेको, अघिल्लो दिन एउटा दुईटा देखिएको ठाउँमा भोलिपल्ट पुरै सुकेको, त्यो हिसाबले चाहिँ सखाप भएको। जसरी हामीले कोरोना कालमा यत्रो महामारी विश्वभरमा लाखौं मान्छेहरू मरे होइन, अघिल्लो दिनसम्म ठिकै हिँडिराख्नु भएको मान्छे भोलिपल्ट बिर्नुभयो अरे भन्ने पनि सुनियो, ठ्याक्कै यो त्यस्तै महामारीको रूपमा देखियो। र एकै रातमा यसले चाहिँ 80% देखि 100%सम्म नोक्सान गरेको चाहिँ प्लटहरू हामीले देख्यौं। त्यसले गर्दा यो चाहिँ 81 किसानहरूले कस्तो भने यो रिपोर्टिङ गर्न पनि भ्याउनु भएन, जहाँ अलिअलि दुई चारवटा देखियो, छिमेकीको अर्को सखा भएको देखेपछि हाम्रोमा पनि हुन्छ कि भनेर केही किसानहरूले रिपोर्टिङ गर्नुभयो। त्यो हिसाबले चाहिँ हामी गयौं, हेर्दाखेरि उहाँहरूले रिपोर्ट गर्नुभयो, त्यसको दुई दिनमा हामी जाँदाखेरि सखा भइसकेको छ है, त्यो स्थिति छ। त्यसले गर्दा अब अहिले त म अब भन्न सक्दिनँ, यो सिजनमा चाहिँ लगभग अब जसकोमा रोग देखियो उहाँहरूको सुकिसक्यो होला। यो रोग देखिनुभन्दा ठ्याक्क अगाडि कसैको चाहिँ दाना भरिसकेको भए उहाँहरूको आधा आधी जस्तो अथवा त्योभन्दा बढी पनि उत्पादन आउन सक्छ, लिन सक्नुहुन्छ। अन्यथा कतिपय ठाउँको कतिपय किसानहरूको त 100%सम्म पनि नोक्सान भएको हामीले देख्यौं प्रत्यक्ष।
0: भनेको अब यसै हप्ता पनि कतिपय किसानहरूको खेतमा चाहिँ चैते धान बाँकी होला, भित्र्याउन बाँकी नै छ होला, हरियाई पनि कतिपय ठाउँमा होला, बाला झुलिरहेका होलान्, यस्तो रोगको चाहिँ संक्रमण तपाईँहरूले पुष्टि गर्नुभयो, रोग चाहिँ देखिसक्यो, धेरै वर्ष पछाडि अहिले यसरी 81 ब्लास्ट रोग, नेक ब्लास्ट रोग भनेर मरुवा रोगकै रूपमा बुझौं आयो भनेर भन्नुभयो, अब जो बचे खोचेको छ कसरी जोगाउने?
1: हजुर, अब यो तपाईँको चाहिँ पहाड़ी क्षेत्रमा त नियमित हरेक वर्ष देखिने गरिएको जात रोग हो यो। अब जुङ्गे मासी जस्ता जातहरूमा कतिपय सालमा सखाफी हुने गरेर पनि नोक्सान गर्ने गरेको थियो। मध्य पहाड़मा पनि जस्तो माछा पुजेर 3 जस्तो जातहरूमा कास्कीको त्यसले चाहिँ सखाफी पनि पार्ने गर्छ कुनै वर्ष अनुकूल वातावरण 81 भइदिँदाखेरि। अब यो वर्ष अब अहिले चैते धानमा जुन देखियो यो चाहिँ पहिलोचोटि रिपोर्ट भएको यो स्केलमा, त्यसले गर्दाखेरि पनि अलिकति समस्या किसानहरूलाई धेरै नै मर्का परेको स्थिति देखियो। अब अहिले किसानहरू जसले अलिकति चैते धान ढिला लगाउनु भएको थियो, जसले अलिकति छिटो लगाउनु भएको थियो र उहाँहरूको उम्कियो, जति उत्पादन लिनु उहाँहरूले अब उत्पादन लिइसक्नु भयो होला, तर यो बीचमा जुन अब लगातार पानी परेपछि 4-5 दिनसम्म खडेरी जस्तो भयो, त्यसपछि ह्युमिडिटी चाहिँ घटेन तर तापक्रम अलिकति बढ्दियो, ठ्याक्क त्यो चैते धानलाई उपयुक्त तापक्रम सबै म्याच गरेर यो रोग बढी देखियो। तपाईँको अब अलिकति ढिलो लगाउनु भएको किसानहरूको जसको भर्खर बाला निकाल्दै गरेको अवस्था छ, त्यो अवस्थामा चाहिँ उहाँहरूले अलिकति रासायनिक विषादी बाहेक अरू विकल्प त छैन। रासायनिक विषादी मुख्यतः अहिले बजारमा आएको चाहिँ एउटा नेटिभो भन्ने छ फङ्गिसाइड, अर्को टिल्ट भन्ने पनि छ, टिल्ट भन्दा पनि अझ नेटिभो इफेक्टिभ छ, अझ दुइटै मिलाएर अल्टरनेट गरेर मिसाएर होइन कि अब एक चार पाँच दिनको अन्तरालमा एकपटक नेटिभो अर्कोपटक टिल्ट अर्कोपटक नेटिभो गरेर तीन चार चोटि छर्किन छर्न सक्यो भने यसको चाहिँ नियन्त्रण गर्न सकिन्छ। तर अब कति ठूलो एरियामा छ किनभने थोरै एरियामा छ भने उहाँले छरेर पनि वरिपरि सबै अरूको शराब भएको छ भने कन्ट्रोल हुन गाह्रो होला। त्यसले गर्दा अझै पनि यदि भर्खर दुध बस्ने अवस्था अथवा भर्खर फुल खेल्दै गरेको अवस्था कसैको छ भने अझै पनि किसानहरूले यो बिसारी छर्न सक्नुहुन्छ। तर मलाई लाग्छ धेरै किसानहरूको चाहिँ अहिले सुकिसकेको अवस्था छ।
0: भनेपछि उत्पादनमा पनि फरक पर्ने जोखिम देखियो चैते धान बालीको?
1: पक्कै पनि उत्पादन त अहिले हामीले जहाँ जहाँबाट रिपोर्ट भएको छ त्यो ठाउँको हेर्दाखेरि चाहिँ आधाभन्दा बढी उत्पादन राष्ट्रिय रूपमा भन्दाखेरि चैते धानको चाहिँ उत्पादन बढी हुन्छ। बर्खे धानको अथवा नर्मल सामान्य अवस्थाको बर्खे सिजनमा खेती गर्ने धानको उत्पादन अहिले हाम्रो राष्ट्रिय औसत 4.1 टन प्रति हेक्टर छ भने चैते धानको मात्रै चाहिँ करिब 5 टनको हाराहारीमा 4.9-5 टनको हाराहारीमा हाम्रो उत्पादन छ। तर अहिलेको चैते धानको त्यो हाम्रो एरिया हेर्दाखेरि झन्डै आधाले उत्पादन घट्ने अनुमान चाहिँ हामी गर्न सक्छौँ।
0: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरे। तपाईँले भने जस्तै चैते धानमा चाहिँ समस्या आयो विशेष गरी रोग, तर मौसम कस्तो हुनु पर्थ्यो भनेर किसानलाई चासो छ।
1: यो सबैभन्दा तपाईँको सिंचित अवस्था हो, सिंचित अवस्थाको खेतमा यो रोगको अलिकति यसलाई व्यवस्थापन गर्न सक्ने अरू पनि तरिकाहरू, किनभने नियमित खेतमा पानीको व्यवस्था गर्न सकियो भने आधा सेन्टिमिटर पानी तलाएर राख्न सकियो भने यो रोगको समस्या अलिक कम गर्न अलिकति व्यवस्थापनमा अलिकति कम गर्न सकिने थियो। तर अब त्यो छैन, सुक्खा खेत छ, बाली त्यसै पनि अलिकति संवेदनशील भएको हुन्छ, फुल खेल्ने बेलामा झन् पानी चाहिएको हुन्छ। त्यही बेलामा अब तपाईँको आकाशबाट नियमित पानी परिरहेको छ, त्यसले ह्युमिडिटी बढायो, तर बोटलाई आवश्यक पनि पर्याप्त चिस्यान पुगेन, बोट चाहिँ संवेदनशीलै छ बिरुवा चाहिँ, त्यो अवस्थामा रोगको प्रकोप देखिनु स्वाभाविकै हो। अब सामान्यतया चैते धानमा अब हामीले अब मौसमलाई मात्रै दोष दिनु भन्दा मौसम त हाम्रो नियन्त्रणमा नभएको हुनाले मौसमलाई मात्रै दोष दिनु, किनभने यो त अनप्रेडिक्टेबल छ नि, हामीले अनुमान गर्न सकेनौँ। त्यो हिसाबले चाहिँ हामीले नयाँ अलिकति रोग अब रोग प्रतिरोधी जातहरू लगाउनतिर नै हामी किसानहरूलाई अनुरोध गर्न चाहन्छौँ।
0: त्यो भनेको अब आउँदो वर्षदेखि चाहिँ ध्यान दिनुपर्ने भयो।
1: अब यो वर्ष त अब जे हुनु भइहाल्यो, यसको चाहिँ छैन। अब राज्यले सम्भव छ भने यसको क्षतिको राम्रोसँग आकलन गरेर किसानहरूलाई कसरी हुन्छ उचित क्षतिपूर्ति दिने, अथवा किसानहरूले पनि कसैले जसले अब बिमामा जोडिनु भएको छ अथवा अरू कुनै परियोजनाहरू मार्फत जोडिनु भएको छ भने परियोजनाबाट नै कुनै सपोर्ट होला कि होला, स्थानीय सरकारहरूले सपोर्ट गर्लान्, राज्यले सकेसम्म किसानहरूलाई क्षतिपूर्ति दिनुपर्ने अवस्था चाहिँ हामीले फिल्डमा हेर्दा पायौं। तर अर्को वर्षको लागि चाहिँ कम्तीमा यो अवस्था नआओस् भन्नको लागि अब मौसम हामीले सोचे जस्तो नहुन पनि सक्छ, हुन पनि सक्छ, अनुकूल वातावरण पनि होला, अर्को वर्ष रोग कति पनि नदेखिन पनि सक्ला, तर अब त्यो हाम्रो हातमा नभएको कारणले गर्दा हामीले गर्न सक्ने भनेको चाहिँ यो रोग अवरोधी नयाँ जातहरू, किनभने चैते धानको लागि थुप्रो जातहरू सिफारिस भएका छन्, जस्तै अब हरिनाथ एक भन्ने जात छ, यो हुन त यो पनि 20 वर्ष पुरानो भइसक्यो, तैपनि अहिले पनि किसानहरूले हरिनाथ एक जात चाहिँ व्यापक रूपमा लगाइराख्नु भएको छ र यसमा अहिलेसम्म यो रोग देखिएको छैन। यो छिटो पाक्ने जात हो, छिटो पाक्ने जात भएको हुनाले यसको दुईटा फाइदा छन्। एउटा तपाईँको कुनै समय धेरै सुक्खा पर्यो भने पनि यसले तपाईँको त्यो फूल खेल्ने बेलामा भएको जुन सुक्खा खडेरीलाई चाहिँ जेठतिर पर्ने खडेरीलाई चाहिँ यसले छल्न सक्छ र उत्पादन लिन सक्छ यो छिटो पाक्ने भएको हुनाले। अर्को छिटो पाक्ने भएको हुनाले फाइदा के छ भने त्यो ठ्याक्क पाक्ने बेलामा अरू असारमा पाक्ने बेलामा चाहिँ निरन्तरको झरीले गर्दा राम्रोसँग सुकाउनु नपाउने राम्रोसँग पाक्न नपाउने समस्याबाट पनि यो चाहिँ अलिकति अगाडि त्यो मनसुन सुरु हुनुभन्दा अगाडि नै पाक्ने भएको हुनाले त्यसबाट पनि बच्न सकिन्छ। त्यसले गर्दा यो हरिनाथ एक चाहिँ एउटा राम्रो विकल्प हुन सक्छ। तर त्योभन्दा पनि अझ पछि आएका नयाँ जातहरू छन्, हरिनाथ 4 छ, यो सुक्खामा पनि राम्रो हुन्छ, अर्को हरिनाथ 6 छ, हरिनाथ 6 चाहिँ तपाईँको मसिनो छ र यो चैते धान सामान्यतया किसानहरूले खेती गर्नलाई अलिकति कम रुचि राख्नुको कारण चाहिँ चैते धानको स्वाद चाहिँ त्यो गुणस्तर चाहिँ अलिकति कम भएर पनि हो किनभने यो प्रायःसम्म मोटा धानहरू मात्रै छन् मसिनो खालको धानहरू नभएको कारणले पनि तर हरदिनाथ छ चाहिँ मसिनो खालको छ र उत्पादन पनि राम्रो छ यो राम्रो मूल्यमा बजारमा बिक्री हुन सक्ने भएको हुनाले हरदिनाथ छ एउटा विकल्प राम्रो हुन सक्छ त्यस्तै अर्को चैते तीन चैते चार चैते पाँच भन्ने जातहरू छन् यिनीहरू पनि चैते धानको लागि राम्रो हुन जातहरू हुन्
0: यो भयो किसानहरूले अब अर्को वर्ष माघ फागुन पछाडि चैते धान बालीको चाहिँ तयारी गर्दै गर्दाखेरि ध्यान दिनुपर्ने एउटा विषयलाई हामीले यो कुराकानीमा जोड्यौं खास गरी फागुन चैत यता र अहिले जेठको अन्तिमसम्म आइपुग्दाखेरि चैते धानमा किसानहरूले अरू केही गुनासा गर्नुभयो कि नयाँ त्यस्ता यो रोग बाहेकका जोखिमहरू देखिए कि अथवा अब भण्डारणसम्म पुग्दाखेरि के कुरामा चाहिँ ध्यान पुर्याउने त
1: होइन अरू जस्तो गुनासो त थिएन यो वर्ष चैते धानको उत्पादन राम्रो हुन्छ भन्ने नै किसानहरूको आशा अपेक्षा थियो तर चाहिँ अकस्मात यो महामारी आइदियो अब जो किसानले जति उत्पादन लिनुभयो त्यसलाई चाहिँ अलिकति अब यो फेरि यो चैते धानको मुख्य समस्या नै किसानहरूले भोग्ने गरेको नियमित भोग्ने गरेको समस्या चाहिँ यो थन्क्याउने बेलामा पानी परिराख्नु भएको हुनाले कहिलेकाहीँ राम्रोसँग सुकाउन नपाउने अनि पछि भण्डारणमा पनि छिटै बिक्री गर्न सकियो अथवा छिटै सुकाएर थन्काउन सकियो भने मात्रै यसलाई जोगाउन सकिने नत्र भण्डारमा विविध समस्या भएको हुनाले जहिले पनि किसानको गुनासो त्यो रहने गर्छ त्यसले गर्दा हामीले चाहिँ किसानहरूलाई के सल्लाह दिन्छौँ भने अलिकति दिन हेरेर घाम लागेको घमाइलो दिन पारेर राम्रोसँग सुकेपछि अनि चैते धान काट्नुहोस् अरू त्यस्तो अब धेरै समस्याहरू किसानको गुनासो त्यति थिएन यही रोग हो मुख्य अहिलेको समस्या
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ अब बर्खे धानबालीमा किसानले गर्नुपर्ने तयारी बारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेसँग गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
3: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41106690
3: स्वस्थ जीवनका लागि

0: सुविधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यसअघि सुन्नुभयो चैते धानबालीमा मरुवा रोग र रोग फैलिनुको कारणबारे कुराकानी। मनसून भित्र नै तर्खरमा छ, धेरै किसान बर्खे धानबालीको तयारीमा हुनुहुन्छ। किसानले अब कस्तो तयारी गर्ने? फेरि नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
3: हजुर, अब अहिले ठ्याक्क हाम्रो बर्खे धान बालीको मुख्य नेपालको प्रमुख बाली बर्खे धान त्यसको पनि मुख्य सिजन बर्खे धान बालीको चाहिँ सिजन शुरू हुने बेला भएको छ। र अहिले सबैभन्दा ठूलो किसानले ध्यान दिनुपर्ने कुरा त अब बिउ नै हो। राम्रो उपयुक्त जातको बिउ बेलैमा जो गरेर त्यो लगाउने भन्ने हो। र यो वर्षको चाहिँ मौसमी पूर्वानुमान हेर्दाखेरि यो वर्ष चाहिँ हुन त अहिलेसम्म निरन्तर पानी परिरहेको छ, यो वर्ष राम्रो मौसम होला जस्तो सामान्य मान्छेलाई लाग्छ। तर विगतका वर्षहरूमा भन्दा अहिले चाहिँ जलवायु मौसमी पूर्वानुमानहरू चाहिँ अलि मिल्दै गएका छन्। र यो वर्षको पूर्वानुमानले के भन्छ भने सरदर भन्दा वर्षा कम हुने, तापक्रम बढ्ने, अधिकतम तापक्रम पनि न्यूनतम तापक्रम पनि बढ्ने र वर्षा कम हुने भनेर पूर्वानुमान गरिएको छ। र यो एल निनो भन्छ, यो चाहिँ प्रशान्त महासागरबाट पूर्वी दक्षिण पूर्वी सागरबाट आउने पानी चाहिँ पानीयुक्त त्यो बाष्पयुक्त जलवाष्पयुक्त हावा जुन छ त्यो चाहिँ त्यसको कारणले गर्दा हाम्रो यो मौसममा परिवर्तनहरू आउने देखिएको छ। त्यसले गर्दा अलिकति किसानहरूले ध्यान दिनुपर्ने कुरा छ। हाम्रो नियमित जसको सिँचाइ छ उहाँहरूले चाहिँ नियमित सधैँ लगाउने समयमा नै धान लगाउनु धान खेतीको तयारी गर्न सक्नुहुन्छ। जसको सिँचाइ छैन आकाशीय खेतीमा भर पर्नुहुने किसान पर्नुपर्ने किसानहरूले चाहिँ यसमा अलिकति विचार गर्नुपर्ने छ। र धानको बियार राख्ने बेलामा अब कस्तो किसिमको जातहरू खोज्ने लगाउने भन्ने कुरामा अलिकति ध्यान दिनुपर्ने छ। अब सुक्खा पक्कै पनि यसमा सुक्खा सिजन हुन्छ भन्ने पूर्वानुमान भइसकेका छन्। त्यसले गर्दा सुक्खा सहने जातहरू सुक्खा एकदेखि लिएर सुक्खा छसम्मका जातहरू छन्, त्यसमा अलिकति बढी सुक्खा दुई सुक्खा तीन जातहरू छन्। यसको बिउ हाम्रो राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र उहाँहरू मार्फत विभिन्न सहकारी कृषक समूहले उत्पादन गरिराख्नु भएको छ, त्यहाँबाट हामी अझै पनि प्राप्त गर्न सक्छौ। अहिले तराईमा धानको बियार राख्ने बेला लगभग भयो, पहाड़मा पनि उच्च पहाड़मा त अब ढिला भइसक्यो। उच्च पहाड़को लागि केही जातहरू छन्, जस्तो अलिकति सुक्खाको लागि छुङरुङ भन्ने जात राम्रो छ उच्च पहाड़ी 1500-1600 भन्दा माथिको लागि। अब जुम्ला क्षेत्रको लागि चन्दनमा तीन अलिकति राम्रो देखिएको छ। तर मध्य पहाड़को लागि अब हाम्रा अलिकति सुक्खाको लागि कुमल 10 भन्ने जात राम्रो छ। अब अलिकति सिन्चित ठाउँ हो भने सुक्खा क्षेत्रको लागि कुमल बासमती 16 पनि, किनभने अलिकति छिटो पाक्ने भएको हुनाले जुन पछि बाला भरिने बेला दुध भरिने बेलामा फुल खेल्ने बेलामा अलिक सुक्खा पर्न सक्छ भने त्यस्तो ठाउँको लागि कुमल बासमती 16 पनि उपयुक्त छ। किनभने यसले पनि तपाईँको चाहिँ त्यो सुक्खालाई छल्न सक्छ छिटो पाक्ने भएको हुनाले। र अरू सामान्य सिंचित क्षेत्रको लागि कुमल 12, कुमल 14, कुमल 15, कुमल 16, कुमल 11 यी जातहरू छन्, कुमल 18 यी जातहरू छन् पहाड़ी क्षेत्रको लागि। तराई क्षेत्रको लागि हजुरको चाहिँ अब मसिनोमा चाहिँ अब यो अहिले सबभन्दा बढी चलेको हरिनाथ छ भन्ने जात छ। सुक्खाको लागि मैले अघि नै भने यो सुक्खा धान सुक्खा एकदेखि छसम्मको अलावा बहुगुणी धान 1 र 2 भन्ने पनि छ तराईको लागि। अहिले यिनीहरूको पनि निकै माग छ, अब यसको बिउ पनि प्रशस्त मात्रामा उपलब्ध छ बहुगुणी 2 खास गरेर। यसमा सुक्खा र डुबान दुवै सहन सक्ने गुणहरू छ। अब हामीले सुक्खा हुन्छ भन्दा भन्दै पनि कहिलेकाहीँ अकस्मात आधी घोप्टी वर्षाहरू भइराखेका छ, अहिले पनि हामीले फिल गरेका छौँ। एकै आधी घण्टा 15 मिनट आधी घण्टा पानी पर्ने वर र पानी पर्ने आधी घोप्टिए जस्तो, अनि ठ्याक्कै दिनभरि 2 दिन 3 दिनसम्म पनि त्यो डुबानमा हुने त्यस्तो अवस्था पनि देखिएको छ। त्यस्तो अवस्था आइहाल्यो भने पनि यो बहुगुणी धान 1-2 राम्रो छ। अर्को डुबान सहने जातहरू पनि छन् केही, जस्तो गंगासागर 1, गंगासागर 2 भन्ने जातहरू छन्। त्यस्तै हजुरको चाहिँ

गंगासागर दुई भन्ने जातहरू छन्। त्यस्तै हजुरको चाहिँ अब यो सोना मसुली साउवान सामा मसुली साउवान भन्ने जातहरू पनि छन्। यिनीहरू डुबान छाउने क्षेत्रको लागि पनि उपयुक्त हुन्छ। अब अलिकति असिंचित खालको क्षेत्रको लागि राधा